7758 टेलिफोन नम्बर दिया उतरे गइरहेको छु 7008248758 श्रोता मने सुनचन्ती भक्ति गीतर कार्यक्रम वन्दना वन्दना कार्यक्रम रे तर सुनिबा सुरेश कुमार महान्तिंका रचनारु कण्ठशिल्पी पुरुषोत्तम परिडा

श्रद्धान्दो सुनिले तपु मिश्रको कण्ठहरू कथाचित्र थिला रकस्टार कार्यक्रमरे थर सुनिबा अभिजित मजुमदार एवं सोहिनीको कण्ठरी कथाचित्र रुद्र।